0: कसोलाक नेपाली होस् कसो लाग्छ देखाउँदाखेरि
1: नेपाली भन्दा पनि इङ्ग्लिस इङ्ग्लिस चाहिँ भइदिए राम्रो नेपाली